0: سندھ راؤنڈ اپ میں اج اواں بدھی سکندا وڈی عید جو وڈیوں موکلوں سندھ حکومت اعلان کرے چھڈیو سندھ میں ہیٹ ویو الرٹ جاری پارو 50 تائیں ونڑن جو امکان شہرن کے غیر ضروری طور گھراں نہ نکلن جو مشورو عورتن کے بااختیار بنائبو مفت اسکوٹی ٹریننگ این ڈرائیونگ لائسنس ڈینداسی شرجیل انعام میمن سرکاری منصوبن تے مقرر 85 ملازمن کے مستقل کرن جو حکم اوگرامنگ کرپشن اسکینڈل جی جانچ تیز وائل ممبر طلب اسپیشل رپورٹ میں اواں بدھی سکدا سندھ میں پانی جی کھوٹ این زرعی بحران سندھ میں سرکاری طور عید الاضحیٰ کے چین ڈی والن موکلن جو اعلان کیا وی ہے سندھ حکومت پارا ان حوالے سے نوٹیفکیشن بھی جاری کیا وی ہے ان نوٹیفکیشن موجب عید الاضحیٰ کے موقع تے 24 مئی کا 29 مئی تین موکلوں ہوں واضح رہے تو وفاقی حکومت پارا عید الاضحیٰ کے موقع تے 3 ڈیحن والن موکلن جو اعلان کیا وی ہے جی 24 مئی کا 29 مئی تین ہوں موسمیات کھاتے سندھ میں ہیٹ ویو جو خدشو ظاہر کرے چڈیو ہے موسمیات کھاتے جو چون ہے تو 25 مئی کا 31 مئی تین گرمی پد معمول کا 6 درجہ سینٹی گریڈ تین ودی سکے تو موسمیات کھاتے موجب سندھ کے اندرونی ضلع میں گرمی پد 50 درجہ سینٹی گریڈ تین پہنچنے جو امکان ہے موسمیات کھاتے شہرین آبادگارن بزرگن کے ہدایت کئی ہے تو وہ غیر ضروری طور باہر نکلنے کا پاسو کن سخت گرمی کا احتیاطی اپاو اختیار کن سینئر صوبائی وزیر شرجیل انعام میمن ہے تو سجے صوبے میں منشیات کے ناسور خلاف بنا فرق کے کاروائی جاری ہے زہر پکڑیدر انصرن خلاف سندھ حکومت جو ترت ایکشن ساراہ جوگو ہے ان واضح کیا تو دھرتی کے منشیات کا پاک کرنا اسانجی پہری ترجیح ہے حیدرآباد میں ایک تقریب کے خطاب کردے صوبائی وزیر انمول نالے عورت جو حوالہ ڈیندے ان سماج میں زہر پھیلانے کی کوشش کی جنتے قانون حرکت میں آیا ان صوبائی حکومت جتے ایک طرف ڈوہن منشیات خلاف وڑھی رہی ہے اتے بے پاسے عورتن کے با اختیار بنائن لائے تاریخی قدم کھنی رہی ہے شرجیل انعام میمن اعلان کیا تو سندھ حکومت عورتن کے بنا معاوضے اسکوٹی تربیت ڈرائیونگ لائسنس فراہم کرے رہی ہے اہا ورش نج میرٹ کی بنیاد تے کئی پی وجے ان ہانی وکیل برادری سے تعلق رکھد عورتن کے بھی پنک اسکوٹی مفت ڈنی وی جدیں تو عورتن لائے دھار پنک بسوں اگ ہی کامیابی سے ہلائیں پی وجن صوبائی وزیر توانائی انفراسٹرکچر تے گالائیندے چھو تو ملک میں سستی بجلی جی پیداوار رگو تھر کے کوئلے سے ہی ممکن ہے سندھ سرکار ان جڑا سب وڈا عوامی فلاحی منصوبہ کامیابی سے شروع کیا جن کے دائرے کے ہانی ودھیک صوبے تھی پھیلایا پی وجے سندھ ہائی کورٹ کے آئینی بینچ مختلف سرکاری منصوبن میں کانٹریکٹ ایڈاک بنیادن تے مقرر 85 کا ودھیک ملازمن کے مستقل کرنے جو حکم دئی چڈیو ہے ہائی کورٹ کے آئینی بینچ آڈو مختلف سرکاری منصوبن میں کانٹریکٹ ایڈاک بنیادن تے مقرر ملازمن جی مستقلی بابت درخواستن تے بدھنی تھی وکیل موقف اختیار کیا تو درخواست گزارن کے سندھ حکومت کے مختلف منصوبن میں مقابلے والے عمل ذریعے مقرر کیا وی ہو ان کی نوکرین میں سال تین وادھ کی ویندی رہی عدالت ریمارکس دنا تو سندھ ریگولرائزیشن قانون تحت درخواست گزارن کے مستقل کیا ونن گرجے جیتون کے کانٹریکٹ ملازمن کے مستقلی جو حق بنیادی حق طور حاصل نہ پر سندھ اسمبلی کانٹریکٹ اڈاک ملازمن کے مستقل کرنے کے لئے خاص قانون سازی کی ہے سندھ ہائی کورٹ چھو تا اوہے قانون سالن تائیں خدمت سر انجام دیندڑ ملازمن کے تحفظ فراہم کن تھا حکومت بنا کے امتیازی سلوک کے سمورن اہل ملازمن کے قانون جو فائدہ دین جو پابند ہے اوگرا میں مبینہ میگا کرپشن اسکینڈل کی جانچ میں وڈی اگبرائی ممبر آئل طلب شروعاتی شاہدن کی روشنی میں اوگرا کے ممبر آئل کے کردار بابت اہم سوال ساموں اچھی ویا ایف آئی اے اینٹی کرپشن سرکل کراچی اوگرا میں مبینہ میگا کرپشن پیٹرول اسٹاکس میں ہیرا فیری قومی خزانے کے نقصان پہنچائیں ریگولیٹری اختیارن کی مبینہ غلط استعمال والے معاملے کی جانچ تیزی سے جاری رکھی وی دستاویز موجب ایف آئی اے سی سی کراچی انکوائری نمبر 43/2026 तहत ओगरा जी मेंबर ऑयल ज़ैनुल आबदीन कुरेशी के बाकायदा कॉल अप नोटिस जारी कंदे 25 मई 2026 सूमर जे दिन सुबह जो 9 बजे जाती हैसियत में तलब करे वरतो आए। इंक्वायरी में गो पेट्रोल समेत केतरनि ऑयल मार्केटिंग कंपनियों खिलाफ पेट्रोलियम शयन जा ज़खीरा लिकायण, गलत रिपोर्टिंग, प्राइस डिफरेंशियल क्लेम्स, मुबैना फ्रॉड, रेगुलेटरी अहलकारन, टर्मिनल ऑपरेटर से मिली भगत के इल्जाम जो जायजो वरतो पियो वञे। केस में वधीक अहम शख्सियतुन के भी तलब करण जो इम्कान जाहिर कयो पियो वञे। पेशा स्पेशल रिपोर्ट। सिंध में पानी की खोट और ज़रई बोहरान। सिंध जो कें दौर में बाबुल इस्लाम से गड ज़रई खुशहाली की अलामत समझो वो हो, अज पानी की शदीद खोट सबब सख्त बोहरान के मुंह दई रो है। दरियाए सिंध के वाकुरन में घटाई, गैर मुनसफानी पानी विर्छ, मौसमी तब्दीलियों, नाकस पॉलिसियों सिंध की ज़रात के तबाही के किनारे ते आणे बिहार। गोठाणन इलाकन में आबादगार सख्त परेशान आहिन। केतरन ही दिलन में वाहन और शाखुन में पानी न होजन करे हजारे एकड़ जमीन बंजर बणजी रही है। कणक, सारिन, कमंद, सब्जिन जा फसल सख्त मुतासिर थिया आहिन, जैं सबब न सिर्फ आबादगारन के माली नुकसान पहुंतो आहे पर खुराक जी खोट जो बो खतरो पिण वधी रहियो आहे। आबादगारन जो दाहूं। आबादगारन जो चवण आहे त असां सॼो साल कर्ज खणी बिज, भाण ऐं ज़रई दवाऊं वठूं था पर पाणी न हुजण करे फसल सुकी वञनि था। केतरनि ई नंढनि आबादगारनि माल व मवेशी विकणी गुज़र सफ़र करण ते मजबूर थी विया आहिनि, जॾहिं त नौजवान रोज़गार जी तलाश में ॻोठ छॾे शहरनि ॾांहुं मुंतक़िल थी रहिया आहिनि। माहिरनि जी राय। ज़रई माहिरनि मुताबिक़ मौसमी तब्दीलियूं, पाणीअ जे नाक़स इंतज़ाम, गैर क़ानूनी पाणी चोरी ऐं पुराणो आपाशी निज़ाम सिंध जे ज़रई बुहरान जा अहम सबब आहिनि। माहिरनि ख़बरदार कयो आहे त जेकॾहिं पाणीअ जे मुनसफाणी विर्छ ऐं जदीद आपाशी निज़ाम ते ध्यानु न ॾिनो वियो त ईंदड़ सालनि में सिंध में ख़ुराक जो वॾो बुहरान पैदा थी सघे थो। अवामी ख़दशा। सिंध जे माण्हुनि जो मुतालबो आहे त पाणीअ जे मुनसफाणी विर्छ यकीनी बणाई वञे, वाहन जी सफ़ाई कई वञे, टेल ताईं पाणी पहुचायो वञे ऐं आबादगारनि जे लाइ ख़ासि इमदादी पैकेज जो ऐलान कयो वञे। पाणी सिर्फ़ ज़रई ज़रूरत न आहे पर सिंध जी मईशत, सकाफ़त ऐं ज़िंदगीअ जो बुनियादु आहे। जेकॾहिं पाणीअ जो मसलो हल न थियो त सिंध जी ज़रात सां गॾु लखे माण्हुनि जो मुस्तक़बिल पिणु ख़तरे में पइजी सघे थो। हुकूमत, माहिरनि ऐं आवाम खे गॾिजी हिन बहरान जो मुस्तक़िल हल ॻोल्हणो पवंदो, न त ॿी सूरत में ईंदड़ वक़्तु वधीक ॾुखियो थी सघे थो। ही हुयो हिन वक़्त ताईं जो सिंध राउंडअप। ॿिए आचर जे सिंध राउंडअप ताईं गुलाब खान भेण खे ॾींदा इजाज़त। अलाह निगहबान।
1: सिंध का हर चप्पा हर गोशा
2: GAFM 88 नेटवर्क से जुड़ा।
1: GAFM 88 नेटवर्क, सिंध की आवाज।
2: मातली के हो तो आवाज़ भी मातली की है।
1: सुनते रहो GFM 90.4।